0: بسم اللہ الرحمن الرحیم، ایک نئے پوڈکاسٹ کے ساتھ بہت ہی انٹرسٹنگ ٹاپک کے ساتھ آپ کی خدمت میں حاضر ہوئے ہیں۔ ٹاپک ہے ساس بہو، افیئرس، آج کل کے پرابلم، یوتھ کے پرابلمس، کیا سوالات آتے ہیں۔ بہت ہی انٹرسٹنگ انشاءاللہ رہے گا۔ ہمارے ساتھ اسٹوڈیو میں موجود ہیں، اسٹوڈیو نہیں بلکہ آغا کا خود کا گھر ہے، خود ان کے گھر کو اسٹوڈیو بنا دیا ہے۔ ہمارے ساتھ موجود ہیں مولانا عظیم شیرازی صاحب، آپ کو خوش آمدید کہتے ہیں مولانا صاحب۔
1: وعلیکم السلام، اور بہت بہت شکریہ کہ آپ ہمارے گھر میں ہمارے میزبان ہیں۔
0: جزاک اللہ۔ خوب، ہم لوگ دارالسلام میں اس وقت ہیں، تو کوشش کی کہ یہیں پر ایک پروگرام کو ریکارڈ کیا جائے آپ کے لیے۔ مولانا عظیم شیرازی صاحب جو ہیں، سبیل میں ان کے پوڈ کاسٹ اور پروگرامس آپ نے دیکھے ہوں گے، میں خود ان سے بہت استفادہ کرتا ہوں، اور ان کے لیکچرز وغیرہ جو ہیں میں خود اپنی مجلسوں میں بہت استفادہ کرتا ہوں اس کا۔ ٹاپکس جیسے ہسبینڈ وائف، سلیکشن آف اسپاؤس، تربیت اولاد، بچوں کے تربیت کے اندر مشکل، ہسبینڈ وائف کانفلکٹس، یہ سب چیز ان کے کور ایریاز ہیں۔ خود آغا عظیم شیرازی صاحب ایک اسکول کے اندر جو ہیں ایڈوکیشن ڈپارٹمنٹ میں تربیت کو ہیڈ کرتے ہیں، تقریباً 4000 اسٹوڈنٹس اس اسکول میں ہیں، خود اس کا کریکولم بناتے ہیں تربیتی حوالے سے، اچھی بڑی شخصیت ہیں۔ ہم لوگوں کو کوشش کرنا چاہیے اردو زبان میں جو مومنین ہیں ان کو زیادہ سے ان کو کوشش کرنا چاہیے کہ ان سے زیادہ استفادہ کریں۔ ہمارا جو ٹاپک آج کا ہے اوپن ٹاپک ہے، ٹھیک ہے نا، اور ہم لوگ کوشش کریں گے کہ پہلا سوال جو ہم نے آپ کے ساتھ ہم نے دیکھا ہے وہ ہے ہسبینڈ وائف کے حوالے سے، کہ ہسبینڈ وائف کا جو پرابلم ہے اس کے حوالے سے، کہ ہسبینڈ وائف کے نارمل ریلیشن اچھے ہیں، لیکن وائف یہ کہتی ہے کہ میرے شوہر میری بات نہیں سنتے، میری اپنی ممی کی بات سنتے ہیں، اور یہ مماز بوائے ہیں۔ تو ایک وائف اور ایک شوہر ایک ایسی سچویشن کو کیسے ہینڈل کرے؟
1: صحیح ہے، بہت ہی اچھا اور کرنٹ ایشو جو ہے نا وہ یہ ہے
0: جی،
1: اور یہ اکثر ملکوں میں، خاص طور سے سب کانٹیننٹ کے کلچر میں یہ زیادہ دیکھا گیا
0: جی۔
1: اس کی ایک شاید ایک بڑی وجہ یہ ہے کہ ہمارے ابھی بھی جوائنٹ فیملی سسٹم اور کمبائن رہنے کا کانسیپٹ پایا جاتا ہے، تو یہ ایشوز وہاں زیادہ آتے ہیں
0: جی۔
1: لیکن اس کے مقابلے میں یورپ میں یا دوسرے ویسٹرن کنٹریز میں یہ ایشوز کم ہے، کیونکہ والدین کے ساتھ لوگ رہتے ہی نہیں ہیں، ایک نیوکلیئر فیملی کی صورت میں رہتے ہیں، تو وہاں یہ ایشوز نہیں آتے ہیں۔ تو اگر کوئی بیٹا اپنی ماں کا فرما بردار بیٹا ہے تو یہ تو بہت اچھی بات ہے، ٹھیک ہے نا، اور والدین کی بات سننی بھی چاہیے۔ تو اس کانٹیکسٹ میں اگر وہ اچھی بات سنتا ہے اپنے والدین کی تو یہ اچھی بات ہے، اور اس کو بیوی سے بھی بات کرنی چاہیے، اور اس کی بھی اچھی بات ہو تو اس کو بھی مان لینا چاہیے۔ تو یہ مقابلہ نہیں ہے
0: جی،
1: یہ جو فریم ہے نا جس میں میری بات ماننا اور میری امی کی اپنی امی کی بات ماننے کا مقابلہ نہیں ہے، کیونکہ شوہر کو تو ماں باپ کی خدمت کرنی ہے نا، وبل والدین احسان، تو والدین کے ساتھ احسان سے پیش آنا ہے، یہ اچھے فرما بردار بیٹے کی یہ نشانی ہے، اور اس کو اچھا شوہر بھی ہونا ہے۔ تو بس پھر اگر وہ بیوی اچھی بات کرے تو اس کی بھی مان لیں، تو دیر شوڈ ناٹ بی اے کانفلکٹ۔ یہ کانفلکٹ کا ایشو نہیں ہے۔
0: تو کیوں ہوتا ہے کانفلکٹ اگر، یعنی بیوی کا جو یہ سوال ہے کہ میرا شوہر اپنی ممی کی سنتا ہے میری نہیں سنتا ہے، یہ کانفلکٹ کیوں کریٹ ہوتا ہے، کیسے کریٹ ہوتا ہے؟
1: یہ بنیادی طور پہ یہ ایگو کلیش ہوتا ہے نا، کہ جب آپ سامنے والے سے اپنا مقابلہ کر رہے ہوتے ہیں
0: جی،
1: اگر آپ یہ دیکھیں گے کہ نہیں یہ کانسیپٹ مقابلے کا ہے ہی نہیں، تو اگر آپ یہ سوچیں گے کہ اگر میری ماں ہوتی تو کیا آپ ایسی بات کرتی، آپ کبھی نہیں کرتی، آپ کو بلکہ اچھا لگتا۔ جیسے بہت سارے گھروں میں آپ نے دیکھا ہے نا کہ وہ ساس جو ہوتی ہے جب اس کا داماد آتا ہے تو وہ بڑے اچھے سے اس کو ڈیل کر رہی ہوتی ہے، اور اپنے ہی بہو کو وہ بڑے برے انداز سے دیکھ رہی ہوتی ہے۔ تو یہ انسان کے بعض دفعہ
0: جوکس ہیں جو چلتی ہیں اس کے اندر، کہا جاتا ہے کہ مثلا ممی آئی ہیں تو کیا بنا دوں، بولتے ہیں کھچڑی بنا دو، تو بعد میں بولتا نہیں تمہاری ممی آئی ہیں، چلو بریانی بنا دیتے۔
1: تو اسی طرح وہ جو کانٹیکسٹ جس فریم میں وہ دیکھ رہی ہے نا، یہ اعتراض کا جو فریم ہے، وہ کسے اپنا کمپیٹیٹر دیکھ رہی ہے، یہ کمپیٹیٹر نہیں ہے، وہ اس کی ماں ہے، اس کا اپنا ایک رول ہے، یہ بیوی ہے، اس کا اپنا ایک رول ہے۔
0: تو دو الگ الگ سرکلز ہیں، اور سرکلز کے اندر ایک دوسرے سے جب وہ ایک دوسرے کے اندر کلیش کرنے لگتے ہیں تب پرابلمز کریئٹ ہوتی ہیں۔
1: ایگزیکٹلی،
0: اگر ماں جو ہے وہ بیوی کی جو حقوق ہیں اس کے اندر اگر وہ انٹر ہو، یا بیوی جو ہے وہ اپنے ماں باپ کے ان کے انٹر اگر ان کے حقوق کے اندر انٹر ہوتی ہے، تب پرابلمز کریئٹ ہوتی ہیں۔
1: हाँ, एक एक डायमेंशन तो यही है
0: जी
1: कि आप एक एक दूसरे के राइट्स अगर आपको पता होंगे तो उसमें आप अपने अपने राइट्स में रहें, अपने अपने जोन में रहें। जैसे खुदावंद आलम ने कायनात को डिज़ाइन किया है, सोलर सिस्टम डिज़ाइन किया है, तो हर स्टार, हर प्लैनेट अपने अपने सर्कल में मूव कर रहे हैं और एक साथ सारा सिस्टम चल रहा है,
0: चल रहे,
1: कोई क्लैश नहीं हो रहा कोई। तो ये इसी जो बात आपने कही है ना, ये इसी तरह है कि अगर हम सब अपने अपने जोन में रहें तो कभी क्लैशेस नहीं होंगे, लेकिन जब हम एक दूसरे के जोन में पेनेट्रेट करने की कोशिश करेंगे तो वहां पे ये इश्यूज आ जाएंगे। लेकिन एक दफा मसला राइट्स का नहीं है, राइट्स के फुलफिलमेंट का नहीं है, बल्कि मेरी फीलिंग्स का है, इमोशंस का है। तो अगर बीवी को ये एहसास हो रहा है, जो कि अक्सर खवातीन को होता ही है एहसास कि मेरी नहीं मानते उनकी मानते हैं, तो भाई सही बात को माने ना, इसमें मेरी और उनकी बात ही नहीं है। जो सही बात है उसको मानने, चाहे वो मेरी हो या उनकी अम्मा की हो, तो फिर तो कभी झगड़ा ही नहीं होगा।
0: अच्छा, इसी के अंदर आगे ये एक प्रॉब्लम ये भी होता है कि बेचारा वो जिसकी शादी हो जाती है, अब वो बीच में होता है,
1: सही है,
0: और वो अगर दीनदार भी है तो, अगर
1: सही
0: दीनदार
1: है,
0: नहीं है तो बात अलग है, लेकिन अगर वो दीनदार है तो उसके जहन में ये सवाल आता है कि मिसाल के तौर पर मेरी माँ या मेरे वालिद जो है ये गलत है, ठीक है, अगर मैं बोल दूंगा तो उससे कॉन्फ्लिक्ट और बढ़ेगी,
1: सही है,
0: बीवी चाहती है कि आप उनको बोलो कि वो गलत है,
1: सही है,
0: ठीक है, और बीवी अगर वो शौहर बोलता है, शौहर को ये लग रहा है कि मैं अगर बोलूंगा तो बात
1: बात
0: बढ़ेगी,
1: बढ़ेगी।
0: तो इससे
1: हाँ
0: अच्छा है कि अवॉइड करो ताकि बात नहीं बढ़े, बीवी को ये लगता है कि मेरा शौहर नहीं बोल रहा है तो मुझे सपोर्ट नहीं कर रहा है।
1: हाँ अच्छा, जबकि देखें असल जो फिलॉसफी है वो ये कि मर्द चाहता है कि बीवी से सपोर्ट करे, ठीक है ना, मर्द ये, क्योंकि मर्द को तो बैलेंस करना है ना, और बैलेंस भी अमूमन दो खवातीन के दरमियान करना है,
0: हाँ,
1: ये भी एक मसला
0: ज्यादा
1: है।
0: टफ है।
1: हाँ, अब ये ताज्जुब की बात ये है कि खवातीन आपस में ही लड़ रही हैं, जबकि वो अपने आप को सबसे ज्यादा मजलूम साबित कर रही होती हैं दुनिया में, कि हम पे सारा जुल्म हम पे होता है, सब कुछ होता है
0: औरतों पे होता है
1: औरतों
0: जन्म।
1: पे होता है, औरतों के हकूक के लिए लड़ेंगी भी, औरतों के हकूक को सपोर्ट भी करेंगी, लेकिन जब आपस की बात आती है तो आपस में लड़ती भी हैं एक दूसरे से, ठीक है।
0: और यानी कि ये अक्सर कहा भी जाता है, एक्सपर्ट्स कहते हैं कि औरतों पे जितना जुल्म औरतें करती हैं उतना जुल्म कोई और नहीं करता, और ये लेडीज लोग बैठ के देख रही होंगी, और मौलाना ये दो आदमी लोग बैठ के लेडीज की बुराइयां कर रहे हैं, लेकिन एक जनरल कॉन्सेप्ट है कि एक बहू के ऊपर ज्यादा प्रॉब्लम जो उसको होता है उसकी सास से या ननंद से होता है, दूसरे लोगों से कंपेरेटिवली
1: कम होता
0: कम
1: है
0: होता है, जो हमें मैसेजेस आते हैं और
1: जी,
0: जो दुनिया
1: बिल्कुल
0: के हालात हैं वो यही
1: बिल्कुल,
0: हैं।
1: तो ऐसे ही है। यानी बहुत सारे काउंसलिंग सेशंस में जो हमारे साथ होता है,
0: जी
1: जब हम केस आते हैं हमारे पास, एक खातून डिवोर्स का लिए आती हैं या कॉन्फ्लिक्ट को लेकर आती हैं, तो वो अपनी सास की इस तरह से बुराई कर रही होती है कि आपको लगता है भाई फौरन इनका जो है ना सेपरेशन हो जानी चाहिए और इनको अलग हो जाना चाहिए, या तो वो सेपरेट घर ले लें या कुछ सॉल्व करें, यानी इस हद तक सीरियसनेस होता है। फिर आप ये सवाल करते हैं कि अच्छा ठीक है, आप अपनी सास को लेकर आएं ताकि हम उनसे भी बात करें, और जब आप उनके साइड की स्टोरी सुनते हैं तो आपको लगता है अरे ये मजलूम है, वो जालिम है, इधर लगता है वो जालिम है, ये मजलूम है, तो फिर आपको दोनों पार्टीज की ना बात सुननी पड़ती है। वो अल्लाह ताला ने दो कान दिए इसलिए कि आप दोनों की सुने और बीच में दिमाग को रखें ताकि आप उसे फैसला करें,
0: फैसला करें
1: तो
0: सही
1: इस तरह आप फिर बैलेंस फैसला कर सकते हैं।
0: जी
1: अमूमन आदमी इमोशनल होता है, उस पर ये सारी बातें कर रहा होता है,
0: जी
1: लेकिन अगर वो सही पर्सपेक्टिव में देखे तो मर्द का असल काम ये कि वो बैलेंस करे, वो लीड करे, वो सबको उसकी जगह पे रखे और अदल व इंसाफ करे, जो कि बहुत टफ है। लेकिन मर्द का काम कभी ये नहीं है, यानी अखलाक के अतबार से उसका काम ये नहीं है कि वो घर में बैठा के फैसला करा दे कि कौन सही है और कौन गलत है,
0: गेम
1: इससे
0: नहीं चल रहा है, राइट और रॉन्ग, मतलब योर
1: हाँ
0: राइट योर
1: हाँ
0: रॉन्ग वाला
1: लेकिन ना
0: नहीं।
1: वालदैन की तो रिस्पेक्ट करनी है ना, उनको एक अहमियत देनी है, रिस्पेक्ट उनकी अपनी जगह है,
0: हाँ
1: आप उसको गलत साबित करके भी आप जीत नहीं जाएंगे बल्कि और टेंशन घर में फैलेंगी। तो आपको इज्जत अपने वाइफ की भी बचानी है, अपनी अम्मा की भी बचानी है, और दोनों को साथ लेके चलना है, जो एक अच्छे मुसलमान मोमिन मर्द की निशानी है, एक अच्छे लीडर की निशानी यही है कि वो सबको साथ लेके चले और सबको अपनी जगह बैलेंस करके चले। अब मर्द को ये आर्ट एंड स्किल सीखना है कि वो कैसे अपनी वाइफ को भी रिस्पेक्ट दे, उसको भी ऑनर दे, जो इंसान का फितरी हक है, और अपनी माँ का भी उतना ही ख्याल रखे, अपने वालिद साहब का भी उतना ही ख्याल रखे, ताकि दोनों की इज्जत बची रहे। क्यों? क्योंकि जो तरबियत करनी है ना बच्चों की, वो सही से हो सके।
0: मुझे लगता है बहुत ही कोर पॉइंट जो आपने अभी
1: जी
0: फिलहाल बात की कि शायद वो मोमेंटरीली वो हस्बैंड वाइफ का झगड़ा जो है उस वक्त उसे लग रहा है कि मेरे लिए बहुत इंपॉर्टेंट है और वो मसलन सास से या जो भी, लेकिन वो जो कॉन्फ्लिक्ट घर में हो रहा है उसका असर